हूँ मैं अफ्रीका नरबुर फ्राउ एक वो दंकी से फॉर ऑलस व्हाट जे इज दैट जे यू बेस्ट हियर एल्के डग सेक यू मिस इन एक्सीन यू mag die genade van die Here jou kom vashou. Jy is soveel meer en meer as wat jy dink. Jy breek my storms met jou glimlach 1000 maal.